नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म 3CR कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। आज पनि म लोक मेलबर्न चौतारीको यो नियमित कार्यक्रम लिएर हाजिर भएको छु। आज विक्रम सम्वत 2083 साल असार महिनाको 32 गते बिहिबार, असार शुक्ल पक्षको द्वितीय तिथि थियो। आज तदनुसार ईस्वी सम्वत 2026 साल जुलाई महिनाको 16 तारिक, नेपाल सम्वत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौं, यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौ। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारेन्जरी समुदाय, उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौं, जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं। आज कार्यक्रममा यहाँहरू समक्ष यो हप्ता मेलबर्न वरपर भएका हुन लागेका केही सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौ। साथसाथै हाम्रो दैनिक जीवनमा सरोकार राख्ने केही विषयलाई पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौ। मनोरञ्जनको निम्ति केही गीत संगीतहरू पनि सुन्ने नै छौ। महिना असारको नै छ, गीत संगीत पनि यसै महिना सुहाउँदो हुनुका साथै समय रहेमा कलाकार दीप श्रेष्ठको गीतहरू पनि सुन्नेछौ। तर सबैभन्दा पहिला श्रोताहरू समक्ष प्रस्तुत छ साताको गीत। साताको गीतमा हामी नेपाली संगीत क्षेत्रका गायक, गायिका, संगीतकार वा गीतकार मध्ये कुनै एक स्रष्टालाई रोजाइमा पारेर उनकै बारेमा केही जानकारी गराउँदै एउटा गीत प्रस्तुत गर्ने गर्दछौ। यो जुलाई महिनामा मेलबर्नमा कलाकार दीप श्रेष्ठको दुईवटा सांगीतिक कार्यक्रमहरू हुने भएको छ। पहिलो हुँदैछ भोलि 17 तारिक हेम्पटन पार्कमा बेलुकी 5 बजेदेखि 10 बजेसम्म, र दोस्रो हुँदैछ जुलाई 26 तारिक आइतबारको दिन बेलुकी 5 बजेदेखि 10 बजेसम्म इपिङ मेमोरियल हलमा, र यसलाई आयोजन गर्दैछ नेपलिज एसोसिएसन अफ भिक्टोरियाले। त्यसैले आजको निम्ति साताको गीतको स्थानमा संगीतकर्मी दीप श्रेष्ठलाई रोजाइमा पारेका छौं। माता इन्दिरा श्रेष्ठ तथा पिता जयनारायण श्रेष्ठका पुत्र रत्न दीप श्रेष्ठको जन्म पूर्वाञ्चलको सुन्दरनगरी धरानमा भएको थियो, जसको स्वरले हजारौं जोडी बाँधिए, हजारौंको पुनर्मिलन भयो, लाखौं उहाँको स्वररूपी मायाजालमा परे। कुरा 2025 सालको हो, जब दीप श्रेष्ठले धरानबाट छनौट भएर सांस्कृतिक संस्थान काठमाडौँमा भीमनिधि तिवारीद्वारा लिखित नाटक शिल्यान्यासमा दुईवटा गीत गाउने अवसर पाउनुभयो। वास्तवमा त्यहीबाट उहाँको जीवनमा नयाँ ढोका खुल्यो सांगीतिक यात्राको। राष्ट्रिय स्तरको गायकको भूमिका पनि त्यहीबाट नै सुरु भएको हो। जीवनको रूप, रंग र अर्थ नै बदल्ने ती उहाँका दुई गीतहरू थिए, म पत्थरको देवता होइन, विजय श्रेष्ठको गीत रचना, र मायालु रूप छ तिम्रो, उहाँको आफ्नै गीत रचनामा। यी दुवै गीतमा गायकले आफै संगीत भर्नुभएको थियो। एउटा सुखद संयोग नै मान्नुपर्छ, त्यो नाटक हेर्न त्यस दिन राष्ट्रिय नाचघरमा राजा महेन्द्र पनि आएका रहेछन्, र राजाले यो गायकको गीत तुरन्तै रेडियो नेपालमा रेकर्ड गराइदिनु भनी निर्देशन दिएपछि विक्रम सम्वत 2025 साल पुस 3 गते त्यो गीतहरू रेडियो नेपालमा रेकर्ड भएको थियो। दीप श्रेष्ठ सानैदेखि खेलकुदमा पनि अगाडि हुनुहुन्थ्यो, सायद उहाँ संगीतमा नलागेको भए नेपालका राम्रै ब्याडमिन्टन या फुटबल खेलाडी अवश्य हुनुहुन्थ्यो, तर उहाँको भित्री आत्मालाई संगीतले पगालिसकेको थियो। यही कारण संगीतलाई नै जीवनको गन्तव्य बनाउनुभयो दीप श्रेष्ठले। बाल्यकालमा चञ्चले स्वभावका दीप श्रेष्ठ साथीभाइ, गुरु, गुरुआमा बीच अत्यन्त प्रिय हुनुहुन्थ्यो। उहाँको प्राथमिक तहको अध्ययन भारतको कालिम्पोङमा एसएलसी बहुद्देश्य जनता हाईस्कूल धरानमा, आइए तहको अध्ययन महेन्द्र कलेज धरानमा पूरा भयो। उहाँको संगीतप्रतिको माया, मोह, आकर्षण, लगाव, झुकाव यति धेरै बढ्दै गयो कि संगीतमै आफ्नो भविष्य देख्न थाल्नुभएको थियो, र उहाँले अरू विषय छाडेर संगीतमा स्नातक तहको अध्ययन प्रयाग संगीत विश्वविद्यालय इलाहाबाद भारतबाट पूरा गर्नुभएको थियो। श्रोताहरूको निम्ति यो साताको गीत बज्न तयार छ। असार महिना गएर भोलिदेखि साउन महिनाको आगमन हुँदैछ। बर्खाको यो मौसममा नेपालमा अहिले केही स्थानहरूमा बाढी पहिरो गएको र यसले निम्ताएको कष्टहरूको सम्बन्धमा समाचारहरू आइरहेको पाइन्छ। प्रार्थना गरौं प्रकृति प्रकोपको असर न्यून रहोस्, धनजनको क्षति भोग्नु नपरोस्।

0: तपाईहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता मेलबर्नको समय अनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को 855 AM 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR लाई खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँकैबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। श्रोताबृन्द, कार्यक्रममा अब पालो भएको छ हाम्रो स्थायी स्तम्भ आफ्नै कुराको। यसमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौ। साथसाथै यस स्तम्भमा हामी कहिलेकाहीँ हाम्रो दैनिक जीवनसँग सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्ने गर्दछौ। सुरुमा पालो सामुदायिक खबरको, यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।
1: गैर आवासीय नेपाली संघ अस्ट्रेलिया एनआरएनएको नारी निकुञ्ज भिक्टोरियाद्वारा राष्ट्रिय वुमेन इम्पावरमेन्ट सिरिज 2026 अन्तर्गत आयोजित बी योर ओन मेकअप आर्टिस्ट निशुल्क महिला सेल्फ मेकअप कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। ग्लेनरो स्थित पूर्व नेपाली महावाणिज्य दूतावासको कार्यालयमा आयोजित कार्यक्रममा 23 देखि 60 वर्ष उमेर समूहका 25 जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यशालामा दैनिक स्किन केयर, सामान्य तथा पार्टी मेकअप, व्यावसायिक सौन्दर्य सुझाव तथा व्यवहारिक अभ्यास गराइएको थियो। कार्यक्रममा एनआरएनए भिक्टोरियाका संयोजक महादेव धनुक र संयुक्त सचिव मदन सुवेदीज्यूले औपचारिक कार्यक्रम सञ्चालन गर्दै महिलाहरूको आत्मविश्वास, सिप विकास र सशक्तिकरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नारी निकुञ्ज भिक्टोरियाकी उपसंयोजक प्रतिभा राज्यलक्ष्मी शाहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने ललिसा थापा, भविषा पाण्डे, रिन्जु अधिकारी, सम्पूर्ण नारी निकुञ्ज टोली, प्रशिक्षक, स्वयंसेवक तथा सहभागी महिलाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। कार्यशालामा कुसुम हेयर एन्ड ब्युटी स्टुडियोकी सुनिता तामाङ र पृष्ठिना रोकाले प्रशिक्षण दिनुभएको थियो भने सहभागीहरूले व्यवहारिक रूपमा मेकअप सिप सिक्दै आत्मविश्वास अभिवृद्धि गर्ने अवसर प्राप्त गरेका थिए। आयोजकका अनुसार यस प्रकारका महिला सशक्तिकरण कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछन्। मेलबर्नको श्री कालीमाता मन्दिर क्रेगिबनमा आयोजित एमआरआर भजन मेलबर्नको तेस्रो संस्करण श्रद्धा, भक्ति र उत्साहका साथ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा 100 भक्तजनहरूको सहभागिता रहेको थियो। भजन कीर्तन, महाआरती तथा प्रसाद ग्रहण मार्फत सहभागीहरूले आध्यात्मिक वातावरणमा समय बिताउँदै सामुदायिक एकता र धार्मिक सद्भावको सन्देश प्रवाह गरेका थिए। साँझ 5 बजेदेखि सुरु भएको भजन कार्यक्रममा भक्तिमय भजन कीर्तन प्रस्तुत गरिएको थियो भने साँझ 7 बजेदेखि महाआरती सम्पन्न गरिएको थियो। त्यसपछि उपस्थित भक्तजनहरूलाई प्रसाद वितरण गरिएको थियो। परिवार सहित सहभागी भएका समुदायका सदस्यहरूले कार्यक्रमलाई अत्यन्त प्रेरणादायी र सफल रहेको प्रतिक्रिया दिएका छन्। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वयंसेवक, सहभागी, मन्दिर व्यवस्थापन समिति तथा प्रत्यक्ष र अनलाइन मार्फत साथ दिने सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्दै आगामी सत्रहरूमा पनि अझ व्यापक सहभागिताका साथ यस्ता धार्मिक तथा सामुदायिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। श्रोताबृन्द, यहाँहरू सुन्दै हुनुहुन्छ मेलबर्न चौतारी। मेलबर्न वरपर र भिक्टोरियामा हुने वा भइसकेका कार्यक्रमहरूबारे हामी अहिले कुराकानी गर्दैछौँ। अबको खबर रहेको छ मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट वेलबिङ सिरिज सम्पन्न भन्ने बारेमा। मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट MNCW को आयोजनामा 11 जुलाई 2026 शनिबार ट्रुगनिना कम्युनिटी सेन्टरमा MNCW वेलबिङ सिरिज 2026 सफलतापूर्वक सम्पन्न भएको छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया NAB र विन्डम सिटीको सहकार्यमा आयोजित कार्यक्रममा समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विभिन्न विषयमा विशेषज्ञहरूले जानकारीमूलक प्रस्तुति दिनुभएको थियो। साइबर सुरक्षाका विषयमा कमनवेल्थ ब्याङ्कका वरिष्ठ इन्जिनियर प्रकाश तिमल सिन्हा, कानुनी वसियत अर्थात् लिगल विल सम्बन्धी विषयमा अधिवक्ता शङ्कर धरेल, सडक तथा पैदल यात्री सुरक्षाबारे निराजन गौली, व्यक्तिगत वित्तीय व्यवस्थापन बारे कर विशेषज्ञ सुभाष खनाल, शारीरिक तन्दुरुस्ती बारे प्रशिक्षक कृष्ण कार्की तथा भावनात्मक स्वास्थ्य र मानसिक सुदृढीकरण बारे कम्युनिटी हेल्थ नर्स प्रभा श्रेष्ठले सहभागीहरूलाई व्यवहारिक ज्ञान, सुझाव र अनुभव साझा गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै न्याटका कार्यकारी उपाध्यक्ष सुदीप श्रेष्ठले एमएनसीडब्ल्यूले समुदायको हितका लागि सञ्चालन गरेको यस प्रकारको कार्यक्रमप्रति न्याट खुसीका साथ सहकार्य गरेको उल्लेख गर्दै भविष्यमा पनि एमएनसीडब्ल्यूसँग यस्ता समुदायमुखी पहलहरूमा निरन्तर सहकार्य गर्न न्याट प्रतिबद्ध रहेको बताउनुभयो। लर्न कनेक्ट थ्राइभ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूले अन्तर्क्रियात्मक छलफल मार्फत आफ्ना जिज्ञासाको समाधान प्राप्त गरेका थिए। आयोजकले उपस्थित सबै सहभागी, प्रशिक्षक, स्वयंसेवक, सहकार्य संस्था, विन्डम सिटी तथा कार्यक्रमलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यस्ता समुदायमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सन् 2027 दक्षिण अस्ट्रेलियाको एडिलेडमा आयोजना हुने 7 उसिनिया नेपाली खेलकुद प्रतियोगिताका लागि राज्य समन्वय समिति अर्थात् स्टेट कोअर्डिनेसन कमिटी घोषणा गरिएको छ। प्रतियोगितालाई सफल बनाउन विभिन्न क्षेत्रका अनुभवी तथा सक्रिय स्वयंसेवकहरूको सहभागितामा समिति गठन गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार आगामी साताहरूमा विभिन्न विभागीय कार्य समिति, खेल विशेष आयोजक समिति, खेलकुद दूत अर्थात् स्पोर्ट्स एम्बेसडर तथा स्वयंसेवक टोलीको समेत घोषणा गरिनेछ। युनाइटेड बाई हेरिटेज इन्सपायर्ड बाई स्पोर्ट भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगिताले अस्ट्रेलिया र ओसिनिया भर रहेका नेपाली समुदायलाई खेल मार्फत एकताबद्ध गर्दै नेपाली पहिचान, संस्कृति र सामुदायिक सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
0: श्रोतावृन्द, यो साताको निम्ति साताको सामुदायिक खबर आजलाई यति नै। अब एउटा गीत श्रवण गर्नेछौ। स्वरहरू छन् इन्द्रजीत र कविता कृष्णमूर्तिको, संगीत हो सम्भुजित बासकोटाको र गीतकार श्री पुरुष ढकाल। यो गीत गत हप्ता कार्यक्रमको अन्तमा राखेका थियौं तर समयको अभावले गर्दा पूरै बज्न सकेन, त्यसैले आज फेरि लिएर आएका छौं। गीतपछि मेलबर्न र यस वरपर चाँडै आयोजन हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउनेछौँ।

0: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। मेलबर्न र यस वरपर चाँडै आयोजन हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउन गइरहेका छौं। तपाईहरूको पनि आफ्नो समाज, समुदाय, संगठन वा क्लबहरूमा कुनै कार्यक्रम आयोजन हुन गइरहेको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ। हामी त्यसलाई यस रेडियो कार्यक्रम मार्फत निशुल्क प्रचार प्रसार गर्नेछौ। हामीलाई इमेलद्वारा जानकारी गराउन सक्नुहुनेछ। इमेल ठेगाना हो melbournchautari@gmail.com। मेलबर्न चौतारीको फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। अब प्रस्तुतिमा यो साताको सामुदायिक सूचनाहरू। यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।
1: श्रोतावृन्द, यहाँहरू सुन्दै हुनुहुन्छ मेलबर्न चौतारी। हामीले मेलबर्न तथा भिक्टोरियामा रहेका विभिन्न कार्यक्रमका खबर र सूचना यहाँहरूमा प्रस्तुत गरिरहेका छौँ। अबको सूचना नेप्लिज एसोसिएसन अफ साउथ इस्ट मेलबर्नको आयोजनामा 17 जुलाई 2026 शुक्रबार क्रिसमस इन जुलाई विथ दीप श्रेष्ठ एन्ड द ब्यान्ड विशेष साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम साँझ 5 बजेदेखि 10 बजेसम्म आर्थर रेन हल 16-20 स्टुअर्ट एभेन्यू ह्याम्पटन पार्कमा सम्पन्न हुनेछ। कार्यक्रममा नेपाली सङ्गीतका वरिष्ठ गायक दीप श्रेष्ठज्यूले आफ्नो ब्यान्ड सहित प्रस्तुति दिनुहुनेछ। उहाँसँगै शम्भु बानिया र विक्रम कार्कीले पनि साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ। संगीत, रमाइलो वातावरण र सामुदायिक भेटघाटलाई एकसाथ चढ्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नेपाली समुदायलाई विशेष साङ्गीतिक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमका लागि आलोक पौडेल, रमेश खड्का र यदु दिताल सम्पर्क व्यक्तिका रूपमा रहनु भएको छ। साथै आयोजकले कार्यक्रमका लागि प्रायोजन अर्थात् स्पोन्सरसिपको अवसर पनि खुला रहेको जानकारी दिँदै सम्पूर्ण नेपाली समुदायलाई सहभागिताको लागि हार्दिक निमन्त्रणा गरेको छ। श्रोतावृन्द, यहाँहरू सुन्दै हुनुहुन्छ मेलबर्न चौतारी। मेलबर्न चौतारीमा अबको सूचना पासपोर्ट नवीकरण सम्बन्धी समस्या भएका नेपालीहरूको लागि रहेको छ। अस्ट्रेलिया स्थित नेपाली राजदूतावास क्यानबेराले पासपोर्ट नवीकरणका लागि आवेदन दिएका तर हालसम्म कुनै प्रतिक्रिया नपाएका तथा गलत वा अपूर्ण विवरणका कारण आवेदन अस्वीकृत भएका सेवाग्राहीहरूलाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। दूतावासले यस्ता आवेदकहरूको विवरण संकलन गर्न विशेष गुगल फर्म उपलब्ध गराएको जनाएको छ। फारम मार्फत प्राप्त जानकारीलाई पूर्ण गोपनीयताका साथ केवल पासपोर्ट आवेदनको अवस्था समीक्षा गर्न तथा आवश्यक अनुगमन र सहजीकरणका लागि मात्र प्रयोग गरिने दूतावासले स्पष्ट पारेको छ। यस प्रकारको समस्या भोगिरहेका नेपाली नागरिकहरूलाई सकेसम्म छिटो उक्त गुगल फर्म भरेर आफ्नो विवरण उपलब्ध गराउन दूतावासले हार्दिक अनुरोध गरेको छ। मेलबर्न स्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एएनएमसीमा सम्पन्न बैठकले श्रावण महिनाको पहिलो सोमबार 20 जुलाई 2026 का दिन अस्ट्रेलियामै पहिलो पटक बोलबम धाम यात्रा आयोजना गर्ने निर्णय गरेको छ। धार्मिक आस्था, भक्ति र सामुदायिक एकतालाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। बैठकले रुद्राभिषेकमा सहभागी हुन इच्छुक भक्तजनहरूले पहिलो दिनदेखि नै शुद्ध अथवा चोखो बस्नुपर्ने निर्णय गरेको छ। सहभागीहरूलाई सोमबार बिहान 8 बजे मन्दिरमा उपस्थित हुन अनुरोध गरिएको छ। कार्यक्रम अन्तर्गत बिहान 8 बजेदेखि 9:30 बजेसम्म रुद्राभिषेक तथा पूजा हुनेछ भने बिहान 10:30 बजे बोलबम धाम यात्रा सुरु गरिनेछ। यस ऐतिहासिक धार्मिक कार्यक्रमको इभेन्टको कोअर्डिनेटर मनिषा अर्याल रहनु भएको छ। आयोजकले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई श्रावण महिनाको पावन अवसरलाई श्रद्धा, भक्ति र उत्साहका साथ मनाउन हार्दिक अनुरोध गरेको छ।
0: पालो अबलाई गीत सुन्ने। दीप श्रेष्ठको स्वर र संगीतमा यो अलिक पुरानो तर धेरै चर्चित र सफल बनेको सदाबहार गीत हो यो।

0: This is 3CR Community Radio and you are listening to Melbourne Chowthari, an uplift radio program in Victoria, every Thursday, 8pm to 9pm.
1: CR is radical radio, and that means more than just alternative current affairs and political coverage.
2: We're radical because we're an independent media outlet owned and operated by the community.
3: We're radical because we give communities the control of their own shows with their own music in their own languages.
4: We're radical because we provide a media platform for communities to build their own power to create social change.
5: Become a subscriber and support Radical Radio. Call us on 03 9419 8377 or subscribe online at 3cr.org.au/subscribe.
6: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीको साथमा हुनुहुन्छ श्रोताहरू। अहिले हामी हरेक बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म भिक्टोरियाको मेलबर्न स्थित कम्युनिटी रेडियो 3CR 855 AM यो प्रसारण लिएर सन् 2003 सालदेखि यहाँहरूको सेवामा आउने गरेका छौं। अब कार्यक्रममा स्वास्थ्य चर्चा सम्बन्धी प्रस्तुतिलाई सुन्ने बेला भएको छ। यसलाई लिएर आउँदै हुनुहुन्छ सहकर्मीहरू कृतिका पौडेल र प्रमोद सुवेदी।
7: नमस्कार श्रोताहरू, आजको स्वास्थ्य चेतना श्रृङ्खलामा हामी पछिल्ला केही वर्ष यता वैज्ञानिकहरूको विशेष चासोको विषय बनेको अर्को एउटा रोचक विषयबारे कुरा गर्न गइरहेका छौँ। त्यो हो आन्द्रा र मस्तिष्क बीचको सम्बन्ध, जसलाई अङ्ग्रेजीमा गट ब्रेन एक्सिस पनि भनिन्छ। हामीमध्ये धेरैले यस्तो अनुभव गरेका छौँ होला, परीक्षा दिन जाँदा होस् अथवा जागिरको अन्तर्वार्ता वा कुनै महत्त्वपूर्ण कार्यक्रममा जानु अघि पेट गड्डबड्ड हुने, पेट कराए जस्तो हुने, भोक हराउने अथवा पटक पटक शौचालय जानुपर्ने, त्यसै गरी पेट धेरै दिनदेखि खराब हुँदा मन पनि खिन्न वा चिटचिटाहट पनि हुने, यी अनुभवहरू केवल संयोग मात्र चाहिँ होइनन्। अहिलेको अनुसन्धानले के देखाएको छ भने हाम्रो आन्द्रा र मस्तिष्क बीच निरन्तर दुईतर्फी कुराकानी भइरहन्छ। त्यसैले पनि हाम्रो खानपान, पाचन स्वास्थ्य र आन्द्रामा बस्ने सूक्ष्म जीवाणुहरूले मानसिक स्वास्थ्य, प्रतिरक्षा प्रणाली र समग्र स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्न सक्दछन्। यसै बारेमा आज म र मेरो सहकर्मी कृतिका कुरा गर्दैछौँ। सबैभन्दा पहिला त आन्द्रालाई किन दोस्रो मस्तिष्क भनिन्छ भन्ने बारेमा छलफल गर्न मन लाग्यो, त्यहीँबाट हाम्रो छलफल सुरु गरौँ न त।
8: हजुर, हाम्रो पाचन प्रणाली केवल खाना पचाउने अङ्ग मात्रै होइन। हामीले चित्रहरू देखेका छौँ होला, जब हामीले आन्द्राको चित्र देख्छौँ, आन्द्राको भित्तामा करिब 10 करोड भन्दा बढी स्नायु कोषहरू हुन्छन्, जसलाई इन्टरेक नर्भस सिस्टम भनिन्छ। यही कारणले आन्द्रालाई कहिलेकाहीँ दोस्रो मस्तिष्क पनि भन्ने गरिन्छ। तर दोस्रो मस्तिष्क भन्दा भन्दै यसको अर्थ फेरि आन्द्राले सोच्ने वा निर्णय गर्ने काम गर्छ भन्ने चाहिँ पक्कै पनि होइन है। यसको मुख्य काम पाचन प्रक्रियालाई नियन्त्रण गर्नु र मस्तिष्कसँग निरन्तर सूचना आदान प्रदान गर्नु हो। अर्को रमाइलो तथ्य के छ भने शरीरमा हुने सेरोटोनिनको करिब 90-95% भाग आन्द्रामा उत्पादन हुन्छ। हामीले सुनेकै छौँ होला सेरोटोनिन एउटा महत्त्वपूर्ण रासायनिक वाहक हो, जसले मानिसको मनस्थिति, जसलाई हामी मुड भन्छौँ, निन्द्रा र पाचन प्रणालीलाई नियन्त्रण गर्छ। शरीरमा यसको मात्रा असन्तुलित हुँदा डिप्रेसन जस्ता मानसिक समस्या वा अन्य शारीरिक जटिलताहरू देखा पर्न सक्छन्।
7: ओहो, यो त बडो गजबको कुरा सुनाउनु भयो नि। अब हाम्रो त्यही आन्द्राभित्रको अलिकति सूक्ष्म संसारको बारेमा पनि केही कुरा गरौँ न।
8: हजुर, हाम्रो आन्द्रामा आफ्नै नै संसार छ, अथवा हाम्रो आन्द्राको एउटा छुट्टै संसार छ। हाम्रो आन्द्रामा करिब 38 ट्रिलियन भन्दा बढी जीवाणु बस्ने अनुमान गरिएको छ। अब 1-2 करोड होइन, ट्रिलियनको कुरा गर्दैछौँ हामी। आफै अनुमान गर्नुहोस् न कति धेरै छन् होला भनेर। यी सँगै भाइरस, फङ्गस र अन्य सूक्ष्म जीवहरू पनि हुन्छन्। यी सबैलाई मिलाएर भन्दाखेरि अङ्ग्रेजीमा गट माइक्रोबायोम भनिन्छ। धेरैजसो यी जीवाणुहरू हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छन्। किन लाभदायक हुन्छन् भन्दाखेरि यिनीहरूले एक त खाना पचाउन मद्दत गर्छन्, त्यसमाथि केही आवश्यक भिटामिन पनि उत्पादन गर्छन्, जुन हाम्रो शरीरको प्रतिरक्षा प्रणाली छ त्यसलाई सन्तुलनमा राख्न सहयोग गर्छन्, र जसलाई हामी इन्फ्लामेसन भनिन्छ, जुन चाहिँ शरीर सुन्निने साधारण भाषामा भन्दाखेरि त्यो नियन्त्रण गर्न पनि मद्दत गर्छन्।
7: ओहो, हजुरले भने जस्तै ब्याक्टेरिया, भाइरस, फङ्गस लगायतका त्यस्ता सूक्ष्म जीवाणु भएको त्यो गटबाट अथवा आन्द्राबाट हाम्रो ब्रेनसम्म, हाम्रो मस्तिष्कसम्म चाहिँ कसरी जोडिन्छ त, सूचना कसरी आदान प्रदान हुन्छ, त्यो बारेमा पनि केही बताइदिनुहोस् न।
8: त्यसको पनि आफ्नै एउटा बाटो छ। वैज्ञानिकहरूका अनुसार आन्द्रा र मस्तिष्क मुख्य रूपमा तीनवटा माध्यमबाट एकअर्कासँग जोडिएका हुन्छन्। एकदम साधारण भाषामा भन्नपर्दा पहिलो हाम्रो एउटा प्रमुख स्नायु जुन छ शरीरमा, जसलाई हामी वेगस नर्भ भन्छौँ, यसले आन्द्रा र मस्तिष्क बीच सन्देश आदान प्रदान गर्छ। दोस्रो प्रतिरक्षा प्रणाली वा शरीरमा हुने जुन सुन्निने भन्छौँ नि हामी इन्फ्लामेसन मार्फत, र तेस्रो आन्द्राका जीवाणुले उत्पादन गर्ने केही रसायन र साना अणुहरू, जस्तै सर्ट चेन फ्याटी एसिड, जसले शरीरका विभिन्न प्रणालीसँग संवाद गर्न मद्दत गर्छन्। यसैले तनाव हुँदा, पेट गडबड हुनु वा पेटको समस्या हुँदा मन असहज हुनु असामान्य कुरा भने पक्की पनि होइन।
7: अब के आन्द्राको स्वास्थ्यले मानसिक स्वास्थ्यमा असर पार्दछ त?
8: यो एकदमै रोचक तथा महत्त्वपूर्ण प्रश्न हो, किनकि अहिले यस विषयमा विश्वभर धेरै अनुसन्धानहरू भइरहेका छन्। अहिलेसम्मका अध्ययनहरूले के देखाएका छन् भने चिन्ता अथवा एन्जाइटी, डिप्रेसन र केही अन्य मानसिक स्वास्थ्य अवस्थाका व्यक्तिहरूमा गट माइक्रोबायोम, जुन अघि हामीले कुरा गर्यौँ, त्यसको संरचना फरक हुन सक्छ। तर हामीले एउटा कुरा के स्पष्ट रूपमा बुझ्न जरुरी छ भने यसको अर्थ आन्द्राका जीवाणुले मात्रै मानसिक रोग गराउँछन् भन्ने कदापि होइन। मानसिक स्वास्थ्यमा आनुवंशिक कारण, बाल्यकालदेखि भएका अनुभव, दीर्घकालीन तनाव, सामाजिक सम्बन्ध, शारीरिक स्वास्थ्य, निन्द्रा र जीवनशैली, यी सबैको भूमिका हुन्छ। त्यसैले गट माइक्रोबायोमलाई अहिले मानसिक स्वास्थ्यको एउटा महत्त्वपूर्ण कारकको रूपमा चाहिँ हेरिएको छ, तर यो एकमात्र कारण चाहिँ कहिले पनि होइन।
7: हजुर, त्यसो भने देखौँ, अब आन्द्राको स्वास्थ्यलाई राम्रो राख्नको लागि के गर्न सकिन्छ होला, बुदागत रूपमा बताइदिनुहोस् न।
8: हामीले आन्द्राको स्वास्थ्य राम्रो राख्न धेरै कुराहरू गर्न सक्छौँ। राम्रो कुरा के छ भने जुन हाम्रो यो आन्द्राको स्वास्थ्य गट हेल्थ छ, त्यसको सुधार गर्न हामीले दैनिकीमा अथवा दैनिक जीवनमै केही सामान्य तथा सरल उपायहरू अप्नाउन सक्छौँ। अब कुरा गर्दै जाँदाखेरि हामीले विशेष गरेर छवटा कुरामा ध्यान दिन सक्छौँ। एक, विविधतापूर्ण वनस्पतिजन्य खानेकुराहरू खानुहोस्। फलफुल, हरियो सागसब्जी, दाल, गेडागुडी, सम्पूर्ण अन्न जसलाई हामी होल ग्रेन मिल भन्छौँ, र मौसमी स्थानीय उत्पादनहरू। विभिन्न अनुसन्धानले के देखाएको छ भने विविध प्रकारका वनस्पतिजन्य खाना खाने मानिसहरूको गट माइक्रोबायोम धेरै स्वस्थ हुन सक्छ। दुई, पर्याप्त मात्रामा फाइबरको सेवन गर्नुहोस्। फाइबर हाम्रो शरीरले होइन, आन्द्राका लाभदायक जीवाणुले प्रयोग गर्छन्। यसबाट शरीरका लागि उपयोगी केही रसायन उत्पादन हुन मद्दत गर्छ, जसलाई हामी किण्वित अथवा चाहिँ फर्मेन्टेड खानेकुरा भन्छौँ नि। दही, मुही, गुन्द्रुक, किनेमा, जुन लिम्बु संस्कारमा लिम्बुहरूले धेरै खानुहुन्छ होइन, त्यस्तै जापानिज खाने कुरामा नात्तो जुन पर्छ त्यो, र केही परम्परागत फर्मेन्टेड खानेकुराले केही व्यक्तिहरूमा गट हेल्थ सुधार्न सहयोग गर्न सक्छन्। अर्को, अत्याधिक प्रशोधित अथवा अल्ट्रा प्रोसेस्ड खानेकुरा कम गर्ने। धेरै चिल्लो, धेरै चिनीको प्रयोग, प्याकेटमा बन्द भएर आउने स्न्याक्स, चिप्स, सफ्ट ड्रिङ्क्स र फास्ट फुडको नियमित सेवनले गट माइक्रोबायोममा नकारात्मक असर पार्न सक्छन्। त्यस्तै अर्को एन्टिबायोटिक औषधिको प्रयोग। एन्टिबायोटिक औषधि आवश्यक पर्दा मात्रै प्रयोग गर्ने। अनावश्यक रूपमा एन्टिबायोटिक प्रयोग गर्दा लाभदायक जीवाणुहरू पनि प्रभावित हुन सक्छन्। त्यसैले चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक सेवन गर्नु उचित हुँदैन। त्यसबाहेक अर्को महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि राम्रो निन्द्रा, नियमित व्यायाम र तनाव व्यवस्थापन। गट हेल्थ केवल खानाले मात्र निर्धारण हुँदैन। पर्याप्त निन्द्रा, दैनिक हिँडडुल वा व्यायाम र यसका साथसाथै तनाव व्यवस्थापनले पनि आन्द्राको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।
9: अन्त्यमा आन्द्रा र मस्तिष्क बीचको सम्बन्ध वास्तवमै एउटा रोचक र महत्वपूर्ण विषय हो। हाम्रो पाचन स्वास्थ्य र मानसिक स्वास्थ्य एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित व्यायाम, तनाव व्यवस्थापन र आवश्यक पर्दा चिकित्सकीय सल्लाह, यी सबै मिलेर नै शरीर र मन दुवैलाई स्वस्थ राख्न मद्दत गर्दछन्। याद राखौँ, स्वस्थ आन्द्राले स्वस्थ शरीरलाई सहयोग गर्दछ र स्वस्थ शरीरले स्वस्थ मनलाई। यही सन्देशका साथ आजको स्वास्थ्य चेतना श्रृङ्खला यत्तिकै। मेलबर्न चौतारी सुनिराख्नुहोस् है। नमस्कार।
10: ओहो, आज पनि कलेज जान ढिलो भइसक्यो त। छिट्टो गर्नु पर्यो। के मेसेज आयो? काम एप्लाई गरेको थिएँ, त्यही पो हो कि? ए, एटिओबाट पो रहेछ। ओहो, $3,000 ट्याक्स रिटर्न हुने भएछ। लिङ्क पनि रहेछ। प्रोसेस के रहेछ? हेर्नु पर्यो। ब्याङ्क डिटेल पठाउनु पर्ने रहेछ। पठाइहाल्छु। आहा, कस्तो पैसाको खाँचो भएको बेलामा ट्याक्स रिफन्ड पो आउने भयो। के आएछ फेरि? ए, पैसा आयो जस्तो छ। आएको छैन त। बरु मेरो खातामा भएको पैसा पनि छैन त। के भयो? लौ न।
11: अस्ट्रेलियन ट्याक्स अफिसले कहिले पनि फोन वा टेक्स्ट मेसेजबाट संवेदनशील जानकारी माग्दैन। यदि तपाईँले ट्याक्स अफिसको नाममा अनावश्यक कल वा मेसेज प्राप्त गर्नुभयो भने तुरुन्तै एटिओको आधिकारिक नम्बरमा सिधै फोन गरेर क्रस चेक गर्नुहोस्। कुनै पनि शंकास्पद गतिविधि लागेमा आफ्नो माई गभ एकाउन्टमा लगइन गरेर कर सम्बन्धित सबै सन्देशहरू राम्रोसँग चेक गर्नुहोस्। फोन वा मेसेज मार्फत तपाईँलाई पैसा फिर्ता गर्नु छ वा जरिवानाको धम्की दिने जस्ता कुराको कहिल्यै विश्वास नगर्नुहोस्। साथै फोन वा इमेलमा आफ्नो ब्याङ्क विवरण पनि कहिल्यै नदिनुहोस्। एक्ट नाउ, स्टे सेक्योर।
0: नेपाली एसोसिएसन अफ भिक्टोरियाद्वारा मेलबर्न चौतारी मार्फत जनहितका लागि प्रस्तुत

0: श्रोता ब्रेन, यहाँहरू सुन्दै हुनुहुन्छ मेलबर्न चौतारी। आज मिति जुलाई 16 तारिक 2026 साल। यसको मतलब हामी अस्ट्रेलियाको मध्य जाडोमा छौँ र मेलबर्नको जाडो अझ बढी जाडो लाग्न सक्छ। यसै सन्दर्भमा यहाँहरूलाई एउटा प्रश्न सोध्न मन लाग्यो। पछिल्ला केही दिनमा तपाईँले कतिपटक अलार्म स्नुज गर्नुभएको छ वा चिसोको कारण व्यायाम नै गर्न छोड्नु भएको छ त? जाडो मौसम सुरु भएसँगै हाम्रो दिनचर्या पनि परिवर्तन हुन थाल्छ। बिहान उठ्न गाह्रो लाग्नु स्वाभाविक पनि हो। ओछ्यानबाट बाहिर निस्कन पनि मन लाग्दैन अनि आज होइन बरु भोलि कसरत गर्छु भन्ने सोच बढ्दै जान्छ। तर यही सानो बानीले बिस्तारै हाम्रो स्वास्थ्यमा असर पनि पार्न सक्छ। चिसो मौसममा सक्रिय रहनु झन महत्त्वपूर्ण हुन्छ। यसले शरीरलाई न्यानो राख्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र मानसिक स्वास्थ्यलाई पनि सन्तुलित राख्छ। यदि तपाईँ एकदमै व्यस्त एडल्ट अथवा वयस्क हुनुहुन्छ भने काम, परिवार र जिम्मेवारी बीच समय निकाल्न गाह्रो हुन सक्छ। तर साना साना अभ्यासहरू गर्दा पनि यसले निकै प्रभावकारी हुन सक्छ। बिहान उठेपछि 5-10 मिनट स्ट्रेचिङ गर्नुहोस्। कामको बिचमा सानो सानो ब्रेक लिएर हिँड्नुहोस्। घरभित्रै अथवा बन्द कोठामा बसेर फोनमा कुरा गर्नुभएको छ भने उभिएर वा हिँड्दै कुरा गर्नुहोस्। वा बेलुका घरमै 10-15 मिनट हल्का व्यायाम गर्नुहोस्। यस्ता ससाना बानीहरूले तपाईँलाई सक्रिय राख्छन्। र यदि तपाईँ ज्येष्ठ नागरिक हुनुहुन्छ भने नियमित तर सुरक्षित गतिविधि झन् आवश्यक हुन्छ। हल्का हिँडडुल, कुर्सीमा बसेर गर्ने व्यायाम, सास प्रश्वासका अभ्यास वा बिहानको हल्का घाममा बस्ने जस्ता गतिविधिहरू निकै फाइदाजनक हुन सक्छन्। सन्तुलन कायम राख्ने अभ्यासले लड्ने जोखिम पनि कम गर्छ। आफ्नो शरीरको क्षमता अनुसार बिस्तारै र सुरक्षित रूपमा सक्रिय रहनुहोला। याद राख्नुहोस्, व्यायाम भनेको सधैँ कडा कसरत मात्रै होइन। तपाईँको शरीरलाई चलायमान राख्ने हरेक सानो प्रयास एकदमै महत्त्वपूर्ण हुन्छ। तर फेरि आफूले आफूलाई धेरै दबाब चाहिँ नदिनुहोला है। सानोबाट सुरु गर्नुहोस्। आज 5 मिनट, भोलि 10 मिनट, सायद पर्सि 15 मिनट, तर निरन्तरता नै सफलताको कुञ्जी हो। त्यसैले भोलि बिहान अलार्म बज्दा एकपटक सोच्नुहोस्, म आज आफ्नो स्वास्थ्यको लागि के गर्न सक्छु। स्नुज नगरी उठ्नुहोस् र दिनलाई सकारात्मक सुरुवात दिनुहोस्। याद राख्नुहोस्, स्वस्थ शरीर र सन्तुलित मन यही हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो।
1: आज त यो असाइनमेन्ट जसरी नै सकाउनै पर्यो। बुझाउने टाइम आउन लागिसक्यो। ए, फेसबुकको नोटिफिकेसन पो रहेछ। ए, फेसबुकले नि कति नोटिफिकेसन पठाइरहेको छ भने। यहाँ आफूलाई असाइनमेन्टको चटारो परिरहेछ। यो त पछि गर्दै गरौँला। ल ल, कति मेसेज आइरहेको। ल, सुनीको फोन आयो। सुनी, के छ खबर खबर? के रे, ला मेरो त फेसबुक एकाउन्ट नै खुल्दैन त। ह्याक भइसक्यो क्या हो? लौ न, के गर्ने अब?
2: तपाईँ पनि सोसल मिडिया चलाउँदै हुनुहुन्छ भने सधैँ सजग रहनुहोस् र ह्याक हुनबाट बस्न अपनाउनु पर्ने सबै प्रक्रिया पुरा गर्नुहोस्। फेसबुक, इमेल लगायत सबै एकाउन्टहरूमा मल्टी फ्याक्टर अथेन्टिकेसन अन गरी सुरक्षित रहनुहोस्। संदिग्ध लगइन होस् वा जुनसुकै नोटिफिकेसन आउँदा कहिल्यै अनदेखा नगरी तुरुन्तै के रहेछ भने विस्तृत रूपमा हेरिहाल्नुहोस्। आफ्नो सोसल मिडियाको पासवर्ड सधैँ गोप्य तथा युनिक खालको राख्नुहोस् र बेला बेलामा परिवर्तन गर्नुहोस्। एक्ट नाउ, स्टे सेक्युर।
3: नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा मेलबर्न चौतारी मार्फत जनहितका लागि प्रस्तुत।
4: यिनै प्रस्तुतिहरूका साथै आजलाई श्रोताहरू समक्ष विदा माग्ने बेला हुनै लागेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो, आभार व्यक्त गर्दछौ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.3cr.org.au/चौतारीमा गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न पनि सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव, सल्लाह, प्रतिक्रिया कृपया हामीलाई पठाउनुहुन आग्रह गर्दछौ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। कार्यक्रमको अन्तमा एउटा गीत श्रोताहरू समक्ष छाडेर विदा लिनुपर्ने हुन्छ। यो असार महिनाको पहिलो बिहिबारको हाम्रो प्रस्तुतिमा पहिलो गीत असार महिनासँग सुहाउँदो र चर्चित गीत तुलसी गजमेरको रचना र संगीतलाई सुजाङ डुक्पाको स्वरमा प्रस्तुत गरेका थियौं। आज यो असार महिनाको 32 गते, यस अर्थमा असार महिनाको आज अन्तिम दिन, त्यसैले अन्तमा त्यही गीत तर प्रशान्त तामाङको स्वरमा श्रोताहरूको निम्ति छाडेर आजलाई सहकर्मी साथीहरू कृतिका, प्रमोद र सुदीपसँगै म लोक विदा भए। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्री, यहाँहरूको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।